0: کیا آپ کو یہ تینوں چیزیں ہمارے ملک میں نظر نہیں آتی؟ جمہوریت کے نام پر سیاسی آمریت, جو ہم جو کریں کوئی اس کو چیلنج نہ کرے, اگر کوئی اس کو چیلنج کرتا ہے تو جمہوریت خطرے میں پڑ جاتی ہے. یہ سمجھتے نہیں کہ اعتراض کرنا, سوال اٹھانا جمہوریت کا بنیادی وصف ہے. میں نے پہلے بھی کسی کئی پروگراموں میں ذکر کیا ہے کہ یونیسیف نے اس پہ جو سروے کیا تھا, اور وہ بعد میں کتاب ڈیموکریسی نے ورڈ آف ٹینشن کے نام سے سمپوزیم چھپا تھا, اس میں انہوں نے یہ بنیادی بات کہی تھی کہ یہ بات نہیں مانی جا سکتی کہ اکثریت ہمیشہ درست ہوتی ہے, اکثریت کا فیصلہ غلط ہو سکتا ہے اور اقلیت کو اس کے خلاف آواز اٹھانے اور احتجاج کرنے کا حق ہے. لہٰذا یہ جمہوریت کا بنیادی وصف ٹھہر گیا. یہ ہمارے ملک میں کہیں نظر نہیں آتا. کوئی بھی حکومت ہو اس کے خلاف کوئی بھی اپوزیشن پارٹی احتجاج کرے تو جمہوریت خطرے میں پڑ جاتی ہے. لہٰذا یہ جمہوریت کے نام پر وہی, جتنا ابھی آپ نے پروگرام کے شروع میں شاید میں نے آپ کو سنا, آپ کہہ رہے تھے کہ ہمیں ہمارے ماں باپ کو کوئی کچھ کہہ دے تو ہم چپ رہتے ہیں, لیکن ہمارے لیڈر کو کوئی کچھ کہہ دے تو ہم ایک دوسرے کے گلے پڑ جاتے ہیں. اور یہ اصل میں وہی غلامی ہے, پولیٹیکل ڈکٹیٹرشپ, کہ ہم اس سے زیادہ مایوس کن اور پتھیٹک صورتحال کوئی ہو ہی نہیں سکتی کہ جن کو دبایا جا رہا ہے, جن کے حقوق کو غصب کیا جا رہا ہے, وہ اس شخص کے ساتھ وفادار ہوں جو ان کے حقوق غصب کر رہا ہے. ایک یہ بات, یہ ہم نے اپنے گلے میں ڈالی ہوئی ہے, جو آپ نے کہا ہم نے جس چیز سے اسلام نے ہمیں نجات دلائی تھی وہ ہم نے دوبارہ سیاسی آمریت کے توق اپنے گلے میں پہ. اس کے بعد آپ آ جائیں سرمایہ دار ہماری سیاست میں چھائے ہوئے ہیں. کیا کسی غریب کا بچہ نیچے سے اوپر اٹھتا ہوا آ کے کسی ریاست کا سربراہ بن سکتا ہے؟ نہیں بن سکتا, تو پھر یہ جمہوریت نہیں ہے جناب, کیونکہ جمہوریت میں ہر انسان کے لیے یکساں مواقع ہوتے ہیں. اگر اس میں صلاحیت ہے تو وہ ترقی کر کے اپنے اوصاف کی بنا پر اوپر تک آ سکتا ہے. اور آپ کو ہمارے ملک کی سیاست میں آزادی سے لے کر اب تک اس طرح کی کوئی مثال نظر نہیں آئے گی. وہاں صرف وہی آگے آئے گا جس کے پاس سرمایہ ہے. لہٰذا سرمایہ دار بھی ہمارے ملک میں چائے ہوئے, ہم پھر اس غلامی میں ہیں کہ غریب عوام غریب تر ہوتی جا رہی ہے اور سرمایہ دار جو ہے امیر سے امیر تر ہوتا جا رہا ہے. سرمایہ داری کا توق بھی ہم نے اپنے گلے میں ڈالا ہوا ہے. اس کے بعد ہم جو ہمان مذہبی پیشوائیت, وہ بھی ہم نے بالکل اپنے گلے میں ڈالی ہوئی ہے. ہم اپنے مذہبی لیڈروں کے کہے سنے کو آئین اسلام سمجھتے ہیں. ہم نے کبھی بھی اپنی عقل اور فکر اس میں استعمال ہی نہیں کی. اگر کوئی کچھ کہے تو ہم نے کبھی جرت نہیں کی آگے سے اٹھ کے سوال پوچھنے کی, جناب مولانا صاحب, جناب علامہ صاحب, آپ جو فرما رہے ہیں مجھے اس پہ یہ میرے ذہن میں سوال اٹھ رہے ہیں تو آپ ان کو جسٹیفائی کر دیں. ہم اتنی, کیونکہ مذہبی پیشوائیت جو ہوتی ہے وہ سیاسی امریت سے بھی زیادہ خطرناک ہوتی ہے, کیونکہ مذہبی پیشوائیت کے جو پنجے ہیں وہ آپ کے لاشعور میں اندر تک گڑے ہوئے ہوتے ہیں. آپ ڈر جاتے ہیں کوئی سوال کرتے ہوئے کو کہ میرا سوال غلط نہ ہو, میری آخرت خراب نہ ہو جائے. حالانکہ اسلام نے سب سے زیادہ زور قرآن مجید جس چیز پر دیا ہے, غور و فکر پر دیا ہے, کہ غور کرو فکر کرو اس کائنات کی تخلیق پر, حتیٰ کہ حیات بعد از ممات پر بھی, جو نان میٹر ہے, جو غیر مادی چیز ہے, اس پر بھی غور کرنے کا. اور پھر قرآن مجید میں جہنمیوں کی ایک نشانی یہ بھی بتا دی گئی. میں نے آج تک راجہ صاحب معذرت کبھی کسی مسجد سے, یقین کرے آج میری عمر شاید 40 سال ہونے کو آئی ہے, میں نے کبھی کسی مسجد سے, کسی علامہ سے, کسی مولوی سے یہ بات نہیں سنی کہ اپنی عقل استعمال کیا کرو, قیامت کے دن جب جہنمیوں کو جہنم میں ڈالا جائے گا تو انہیں ان کے ایک جرم یہ گنوایا جائے گا کہ تم اپنی عقل اور فکر استعمال نہیں کرتے تھے. You just follow blindly. تم آنکھیں عقل و فکر اندھے ہو کر دوسروں کے پیروی کرتے تھے. اور جب وہ جہنمی کہیں گے یا اللہ یہ ہم نے تو ان کے کہنے پر کیا تھا, علماء کے کہنے پر, تو اللہ تعالیٰ کہے گا ان کی باری آئے گی, ان کو تو میں پکڑتا ہوں, پہلے تم تو ادھر آؤ, تم اپنے اعمال کے جواب دے ہو, کیونکہ عقل و فکر سے تم نے کام نہیں لیا تھا. پلیز پلیز میرے اپنے سب سامعین سے, اپنے پاکستانی بہنوں بھائیوں سے التماس ہے کہ اپنی عقل اور فکر کو استعمال کیا کریں. وہ جو قرآن مجید نے کہا ہے کہ ہر بوجھ اٹھانے والا اپنا بوجھ خود اٹھائے گا, ہر شخص اپنے اعمال کا جواب دے خود ہے, تو پھر آپ اپنے اعمال کا فیصلہ خود کیا کریں کہ مجھے یہ کام کرنا ہے या मुझे ये काम नहीं करना, अगर आप किसी के कहने पर कर देते हैं, अगर खुद फर्ज करें कोई एक आलम जिसके बहुत ज्यादा मरीद ऐन है, अगर वो एक आलम गलती कर देता है और उसके पीछे खड़े लाखों मरीद उनमें से कोई भी सोचता और फिक्र नहीं करता, सिर्फ उसे फॉलो कर देता है जो लामा साहब ने कहा या मौलाना साहब ने कहा, तो उस एक शख्स की गलती से पीछे लाखों हजारों की तादाद में खड़ा मजमा वो भी गलत हो जाएगा और उसकी सजा उन सबको मिलेगी। लिहाजा अगर वो किसी बात शख्स ने भी खूबसूरत बात कही है कि किसी के कंधों पर बैठकर जन्नत में दाखिल होने से बेहतर है कि अपने पैरों पर चलते हुए जहन्नम में चले जाओ, ये जुमला इंतहाई सोचो फिक्र का मुतकाजी है कि अपनी जात अपनी हस्ती को पहचानो। अल्लाह ताला ने इस दुनिया में तुम्हें तुम्हारी हसीयत से भेजा है, यू आर यूनिक, तुम वाहिद हो। इस दुनिया में राजा गफूर सिर्फ एक है, इस दुनिया में शौकत अली सिर्फ एक है। मैं अपने अमलों का जवाब दे हूँ, आप अपने अमलों के जवाब दे हैं। खुदारा सोचा कीजिए और अपने अमल उनका इंतहाब खुद किया कीजिए। जो कोई दूसरा कुछ कह दे उसके पीछे अंधाधुंध मत चले। और मैं तो अल्लाह को हाजर नाजर जान के कहता हूँ कि मैं अपनी पार्टी में भी अपने इस फेल पे, इस असूल पे पूरी तरह अमल करता हूँ। मैं नहीं देखता कौन क्या कह रहा है, उसी चीज को एक्सेप्ट करता हूँ जिसे मेरी अक्ल तस्लीम कर रही होती है, जिसे मेरी अपील करती है, जो मेरी अक्ल को ये बात दुरुस्त है। जो गलत हो मैं वहां साफ नो कह देता हूँ, मेरी तरफ से ना है जनाब। इससे मुझे ये सुकून, अपने माल की जिम्मेदारी भी, उसके बाद फिर मैं अपने माल की जिम्मेदारी भी खुद कबूल करने के लिए तैयार हूँ। मैं किसी दूसरे पे नहीं डालूंगा कि मैंने उसके कहने पे ये किया था। तो प्लीज अपनी हस्ती को, अपने वजूद को पहचाने जाने और इस्लाम के इन सुनहरी असूलों पर अमल करें। कोई बोझ उठाने वाला किसी दूसरे का बोझ नहीं उठाएगा, कोई किसी दूसरे के माल का जवाब दे नहीं, वो सिर्फ अपने माल का जवाब दे है। इस असूल को आप अपनी जिंदगी में इख्तियार कर लें, ये आपको जिंदगी के बहुत से मामलों में गाइडेंस देगा, रहनुमाई करेगा आपकी और आपको अपनी हस्ती का एहसास दिलाएगा। अगर हम ऐसा करने लगेंगे तो हम बहुत सी चीजों को दुरुस्त कर सकेंगे।
1: शख्स साहब ये बात सही है कि हमने जो देखा है कि इस बात को इसलिए लंबा किया है कि ताकि लोगों को 6 सितंबर के हवाले से कोई पता चले, कोई इस्लामी जमहूरिया पाकिस्तान में कोई तकरीब हो, कोई शरपसंद वहाँ गए हों जिन्होंने जाकर कोई बात की हो, जिन्होंने बताया हो। और आपको ये भी बताते चलें कि यहाँ डेनमार्क में मैं पाकिस्तान की बात करता हूँ, डेनमार्क को आप छोड़ें, पाकिस्तान की आप बात करें कि पाकिस्तान वालों ने यहाँ जो है तंजीमात या लीडर
0: डायरेक्टर साहब मानना चाहता हूँ, मैं आपकी बात कर रहा हूँ, आपने बातों में एक दूसरी बात जो आपने हैक करने वाली की तरफ,
1: मैं हमेशा भी जो खबर थी वो मतलब किसी ने,
0: मैं उस हवाले से सिर्फ एक बात
1: जरूर कीजिएगा
0: आपने लोगों से के, क्योंकि हम भी, मैं पीटीआई में रहा, हमारा भी इधर एक हूँ आप भी, तो हमारा एक फेसबुक की साइट पे भी होता था, तो मैंने भी उस पर अपडेट्स करनी होती थी। एक बार मुझसे एक गलत खबर अपडेट होगी तो मेरे एक दोस्त ने फौरन भेजा कि ये गलत है, मैंने उसे उसी वक्त डिलीट कर दिया और उसके बाद मैंने अपनी फेसबुक पे कोई भी ऐसी खबर लोड नहीं की, क्योंकि मैंने अपने प्रेसिडेंट से भी एतराज किया कि मैंने कहा कि जो फेसबुक पे जो चीजें आती हैं मेरे पास उनको उनकी तहकीक करने का कोई जरिया नहीं है कि ये सच भी है या झूठ है, तो लिहाजा मैं इस फर्ज से सुबकदोश होता हूँ, मैं नेक्स्ट टाइम ऐसी कोई बात नहीं करूंगा। क्या पता मैं बिला जाने कोई गलत खबर लोड कर दूं अपनी साइट पे जो गलत फहमियों का और नफरतों का बायस बने, तो मैं अब ऐसी कोई बात नहीं करूंगा, क्योंकि अगर हम करते हैं तो दूसरी तरफ से मुस्लिम लीग नून वाले भी करते हैं और ये अजीब सा मैस बन गया है ना नेट पे, लिहाजा ये एक अजीब सी जंग है। और ये अगर आप एक तरफ से उनके किरदार कशी करेंगे वो दूसरी तरफ से करेंगे, तो इस तरह बाहमी एहतराम और एक दूसरे को बर्दाश्त करने का,
1: इसी तरह शख्स साहब तब्दीली आएंगी, क्योंकि लीडरान को देखें, लीडरान की स्पीच को देखें, और पार्लियामेंट को काबा भी कहा जाता है और काबे पर पत्थर भी मारे जाते हैं, हर रोज काबे पर पत्थर मारते हैं। सियासी काबे की मैं बात करूं तो बस तकफार हम वो हदें फलांग जाते हैं बातों में, लफाजी में, जिसकी हमें समझ नहीं चलती। शख्स साहब आप, मैं चौधरी साहब की आपने बात की है तो आखिरी वो बात हम करके तो फिर आगे बढ़ेंगे, ये आप जरा सुन लीजिएगा, हमारे सामाइन भी सुन लें।
2: सामाइन आइए सुनते हैं कि चौधरी शुजात साहब, सबका वजीर आजम जो चंद दिनों के वजीर आजम थे, वो आज फौज और चीफ जस्टिस के बारे में क्या फरमाते हैं
3: कि फौज की निगरानी में ये अगर हुआ है, तो सर अगर ऐसा है, अगर ऐसा है तो
4: फौज की निगरानी में नहीं हुआ,
3: फौज के कहने पे हुआ, चीफ ऑफ आर्मी स्टाफ के कहने पे हुआ,
4: चीफ ऑफ आर्मी स्टाफ के कहने पे हुआ, फौज की निगरानी में नहीं हुआ।
3: सर मगर देखे ना, वो उस वक्त रिप्रेजेंट तो एक बहुत बड़े अदारे कह रहे हैं कि फौज को मुदाखलत कर लेनी चाहिए, तो फौज क्यों मुदाखलत करेगी अगर आपके बकौल आपके रिगिंग भी की अरेंजमेंट भी उनके चीफ ऑफ आर्मी स्टाफ ने की थी। आप समझ रहे हैं कि चीफ ऑफ आर्मी स्टाफ वॉज एक्टिंग ऑन हिज ओन? आपका जाती ये ख्याल है और इस बिना पे कर रहे हैं कि वहाँ पे सिपाही प्रेजेंट था। चौधरी शुजात हुसैन, पाकिस्तान मुस्लिम लीग काफ के सरबरा, के इस बोरान को हल करने के लिए फौज को फौरी तौर पर मुदाखलत कर लेनी चाहिए और उन और अब मामले को सुलझाएं। उन्होंने एक और बात कही है कि साबिक चीफ ऑफ आर्मी स्टाफ जनरल अशफाक परवेज कियानी और इफ्तिखार चौधरी, उनका जाती तौर पे इन्होंने जो रिगिंग हुई है, धांधली हुई है 2013 के इलेक्शन में, वो इन्होंने कराई है। ये उन्होंने एक का जाती तौर पे उन्होंने इन दोनों शख्सियात के ऊपर इल्जाम लगाया है, इसके ऊपर क्या रिएक्शन आते हैं?
1: शोक साहब, आपने सुना ये छोटा सा चौधरी साहब जो आजकल वो दूसरे प्रोग्राम में बैठ के जब उनको सवाल किया गया तो वो कहते नहीं नहीं ये बाद में हम बात करेंगे, अभी इसको छोड़ दें, बाद में जब हालात सेट हो जाएंगे। तो शोक साहब, अब आपको नजर नहीं आता कि जो सियासतदान इकट्ठे हुए हैं, क्यों इकट्ठे हुए हैं? जब ये बाजी लगाई गई थी, शतरंज की बाजी खेली गई थी, और चौधरी साहब के कुछ अरसा पहले भी बयान था कि दो दिन बाद फौज आ जाएगी, और इसी तरह इमरान खान साहब फरमाते थे कि मुझे खुशबू आ रही है, और एक तरफ से आवाज आती थी कि 31 तक हर हालत में नवाज शरीफ यहाँ नहीं होगा। तो शकर साहब, कौम ने तो बहुत सारी उम्मीदें बांध ली थी, 31 अगस्त गुजर गया और जो 6 सितंबर के हवाले से 6 सितंबर गुजर गया, तो लीडरान की आप बातें सुने, और फौज को इसका मतलब यही था कि फौज को ही टारगेट बनाया जाए, फौज को बदनाम किया जाए। आर्मी चीफ ऑफ आर्मी स्टाफ जब वर्दी में होता है तो सारी फौज का होता है, वो अकेला इंडिविजुअल आर्मी चीफ ऑफ स्टाफ नहीं होता, इंडिविजुअल उस वक्त होता है जब उसकी पेंशन हो जाती है, उसका 2 साल गुजर जाता है तो फिर वो इंडिविजुअल होता है। जिस वक्त वर्दी में अगर कोई जर्नैल है तो वर्दी में वो पूरी फौज का जर्नैल होता है, वो अकेला जर्नैल नहीं होता, इंडिविजुअल आप किसी को नहीं। आप क्या कहेंगे?
0: पहली बात, वो मुझे जो आपने क्लिप सुनाया वो मुझे सुनाई नहीं दिया, लेकिन मैंने आपकी बातों से एक अंदाजा लगाया कि मैं एक बात कहना चाहूंगा कि जो सियासतदान ये कहता है कि मुझे फौज आती नजर आ रही है और इसके बावजूद वो अपनी रविश नहीं बदलता, वो किसी ऐसे राह अमल इख्तियार नहीं करता कि फौज के आने को रोक दिया जाए, तो मैं उसे जमहूरी सियासतदान नहीं मानूंगा, क्योंकि ये सियासतदानों का फर्ज है, चाहे वो अपोजिशन से हो चाहे हुकूमत से हो, कि वो हमेशा सियासी हल तलाश करें, और जब उन्हें नजर भी आ रहा हो कि डेड लॉक पैदा हो रहा है, अगर हमने अपनी रविश ना बदली तो वो फौज के आने का है, तो फिर वो तमाम सियासतदान कसूरवार होंगे जिन्होंने कोई सियासी हल तलाश नहीं किया, इसमें सब कसूरवार। दूसरी बात, यकीनन राजा साहब जो आप कह रहे हैं कि चीफ ऑफ आर्मी स्टाफ जब तक पोस्ट पे होते हैं तो वो कोई इंफरादी हैसियत नहीं होती, वो पूरे एक अदारे को रिप्रेजेंट कर रहे होते हैं, तो इस हालत में उनकी किरदार कशी करना या उन पर तनकीद करना पूरे अदारे की पर तनकीद करने के मुतरादिफ होता है, लिहाजा जातिया उनकी हैसियत को, उनके मुतल्लिक कोई भी बात की जाए तो उनकी हैसियत को जान के की जाए कि वो एक पूरे अदारे को और एक मुकद्दस अदारे को रिप्रेजेंट कर रहे हैं जो हमारे मुल्क की जग्राफी सरहदों का दफा करती हैं, तो हमें कोई ऐसी बात नहीं करनी चाहिए जिससे कोई अवाम में मनफी तासर पैदा होता हो या उनके दिल में फौज की इज्जत और मंजलत कदर कम होती हो, तो लिहाजा। और दूसरी बात, आपकी बातों में आपने एक बात यह कही कि जब किसी वक्त हम पढ़ा करते तो कहते टीचर से जब कभी कोई सवाल किया जाए तो कहते अगर टीचर के पास उसका जवाब नहीं है ना तो आपके सवाल का जवाब नहीं दे सकता, तो वो या उसको टाल देगा या वो सवाल के बदले में जवाब में आपके सवाल कर देगा या कहेगा इसको बाद में देखते हैं। ये अभी आपने जो बात सियासतदान के वाले की कि वो कहते हैं अभी इस मौजू पर बात नहीं करते, तो यकीनन उनके पास इसका कोई हल नहीं होगा, कोई इसका जवाब नहीं होगा, या वो इंतजार पैदा करना चाहते होंगे या कहते हैं चले जी इस मसले को हम बाद में देख लेंगे। अगर वो इतना अहम है तो उसे अभी और फौरन टैकल करें, क्योंकि मसाइल को अगर नजरअंदाज कर दिया जाए तो फिर वो बाद में बहुत बड़े ब्लंडर्स बन जाते हैं।
5: शुक्रिया साहब, अस्सलाम वालेकुम सर।
0: वालेकुम सलाम,
5: तैयब शाह बोल रहा हूं।
0: अस्सलाम वालेकुम शाह साहब, क्या हाल है? ठीक है
5: शुक्रिया साहब। अभी बड़ी तफसील से आपने 6 सितंबर की दफा के दिन की बात की, पैंट की जंग की बात की। देखिए, हमारी आर्मी ने जिसको ये डिक्टेटर भी कहते हैं, सिविल जो गवर्नमेंट जब भी आती है इन पे बड़े बुतान लगाते हैं, बड़े जमार लगाते हैं, ये नहीं चाहते कि ये कभी भी اقدار میں خیر آنے کی تو وجہ یہ خود ہی ہوتے ہیں کہ کیونکہ ان سے پارٹیشن کے بعد جتنی بھی سول گورنمنٹ آئی ان سے دو سال ڈیڑھ سال یا ڈھائی سال کر لیں, اس سے زیادہ ان سے گورنمنٹ چلی نہیں یا انہوں نے کام نہیں کیا, جس طرح بھی آپ سمجھ لیں. یہ زرداری صاحب میں پہلی مرتبہ ان کو ہم شاباش بھی دیتے ہیں قسم کی, اور بڑی ہمت ہے ان کی کہ انہوں نے پانچ سال نکالے, یہ قوم کو بیوقوف بنایا یا جو کچھ بھی کیا, نفع نقصان کے ساتھ وہ اپنا وقت پاس کر کے چلے گئے. جمہوریت انہوں نے لائی, اگر یہ جمہوریت اس کو کہتے ہیں تو لوگ میرا خیال میں اب تک ایسی جمہوریت کیوں نہیں چاہتے. مجھے یہ بتائیں کہ ہمارے جب بھی آرمی کا دور ہوا اور اتنی 65 میں جو قربانیاں, یعنی کہ جو تکلیفات جو مصیبتیں ہماری قوم نے ڈلی, لیکن 65 میں جو ان کا اتنا بڑا دل جگر اور اتنا لوگوں نے اپنی جانیں قربانی کی, لوکل لوگوں نے بھی, جیسے کہ آپ نے وہاں پہ بات کی کہ لوگوں نے خونوں کی قطاریں باندھی تھی وہاں پہ, تو یہ جذبہ تھا, یہ قوم تھی, یہ اسی کو میں سمجھتا ہوں کہ یہ جمہوریت تھی اس وقت, جب لوگوں میں جذبہ تھا وہ اکٹھے ہو کے اپنی آرمی کے لیے, اپنے ملک کے, اپنے قوم کے لیے وہ جذبات لے کر آگے بڑھے. تو مجھے چھوٹا سوال ہے میرا کہ آخر یہ ان کو ڈکٹیٹر, یا جب یہ ابھی بھی دیکھیں جو حالات ایسے پیدا ہو رہے ہیں میرے نقطۂ نظر میں یا بہت سارے لوگوں میں, وہ یہی سمجھتے ہیں کہ جو نیکسٹ اسٹیپ جو آنے والا ہے یہ آرمی ول ٹیک اوور, تو آپ کے کیسے خیالات ہیں کہ ان کو آخر یہ کیوں ڈکٹیٹر کہتے ہیں, کیا وجہ اس کی, کیا وجہ؟
0: شاہ صاحب, پہلی بات تو ڈکٹیٹر ہمارے ملک میں, آپ کی بات درست ہے کہ جب بھی مارشل لا آیا ہے تو اس میں مارشل لا کا آنا سیاست دانوں کی ناکامی کی علامت ہے. بالکل پاکستان بنا اور پہلے ابتدائی 8-9 سال یہ ملک کا آئین ہی نہیں بنا سکے. کس کی ناکامی؟ سیاست دانوں کی ناکامی. یہ اس قدر نااہل تھے کہ ملک کا پہلا آئین بھی 1956 کا جو ہے نا, وہ انہیں ایک بیوروکریٹ جوزی محمد علی صاحب نے دیا, وہ سیاست دان نہیں تھے, بیوروکریٹ تھے, بیوروکریسی کے کرندے تھے. اور اس کے بعد اس سے اگلا آئین مارشل لا ایوب خان صاحب کے مارشل لا نے دیا, پہلا آئین جا کے کہیں جو کسی سیاسی حکومت نے بنایا وہ 1973 کا آئین ذوالفقار علی بھٹو صاحب نے بنایا. لہذا ہمارے ملک میں مارشل لا آنے کی وجوہات میں ایک بہت بڑا ہاتھ سیاست دانوں کی ناکامی ہے, ان کی امیچورٹی ہے, وہ شاید سیاسی طور پر اتنے بالغ ہی نہیں ہوئے. اور یہ بات حقیقت بھی ہے کیونکہ پاکستان بننے کے بعد جو سیاست دانوں کی کھیپ ہمیں ملی تھی, جو پنجاب میں تو یونینسٹ پارٹی تھی جو مسلم لیگ کے ساتھ شامل ہوگی, مسلم لیگ کی پاپولیرٹی دے کے پاکستان اب بنتا نظر آ رہا ہے. لہذا اور دوسری بات یہ کہ مسلم لیگ اتنی پرانی جماعت نہیں تھی جتنی کانگریس تھی. مسلم لیگ پاکستان کے بننے تک مسلم لیگ میں صرف ایک سیاسی نسل ہی پروان چڑھی تھی جو قائد اعظم صاحب کی صورت میں تھی, جبکہ کانگریس 2-3 سیاسی نسلیں پروان چڑھ چکی تھی انڈیا بننے تک. لہٰذا ہمیں جو سیاست دان ملے, ایک تو وہ سیاسی دور پر اتنے بالغ ہی نہیں تھے, اور دوسرے جو ملے بھی وہی جاگیردار یونینسٹ پارٹی کے, جنہوں نے یونینسٹ پارٹی جو ہندو سرمایہ جاگیرداروں, سکھ جاگیرداروں اور مسلمان جاگیرداروں پر مشتمل تھے, وہ سیاست دان ہمیں حصے میں مل گئے. لہذا ان سے توقع کرنا کہ یہ عوام کی فلاح و بہبود کے لیے کام کرتے یا کوئی آئین بناتے, وہ تو بے دس قیاس تھا, اور اس کا نتیجہ پہلے مارشل لا کی صورت میں نکل آیا. اور اب بھی جو آپ بات کر رہے ہیں, میرے خیال میں واقعی اگر سیاست دوسرا جو سیاست ہمارے ملک میں تیل ایوب خان صاحب کے بعد ضیاء الحق صاحب کا آیا, اس وقت شاید اگر مارشل لا نہ لگتا تو بہت اچھا ہوتا, کیونکہ ان کے جو ذوالفقار علی بھٹو صاحب کے وزیر مذہبی امور تھے مولانا کوثر نیازی, انہوں نے اس بار اپنی کتاب میں لکھا ہے, ان کی کتاب ہے اور لائن کاٹ گئی ہے, اپوزیشن اور حکومتی پارٹی ایک سلوشن پر پہنچ گئی تھی اور بات اس پر دخت ہونا باقی تھے, لیکن آرمی ٹیک اوور کر گئی اور واقعی وہ غلطی تھی اس وقت. اب جو صورتحال اس وقت پیدا ہوئی تھی, شروع میں کچھ سیٹوں پر دیکھیں, ذوالفقار علی بھٹو صاحب سیاست دان تھے, پولیٹیشین تھے, انہوں نے اپوزیشن کو یہاں تک کافر کر دی تھی کہ جن سیٹوں پر آپ دھاندلی کا الزام لگاتے ہیں ان پہ دوبارہ ری پولنگ کرواتے ہیں, اور ری پولنگ کی صورت میں پیپلز پارٹی اپنے ممبرز بھی وہاں کھڑے نہیں کرے گی, آپ اپوزیشن والے اپنے ممبرز کھڑے کر لیں اور ان سیٹوں سے جیت لیں. وہ سیاسی حل چاہتے تھے اور وہ سیاسی حل پر. ہاں جی,
5: میں وقت تھوڑا سا کم ہے کیونکہ اور بھی دوست ہیں یہاں پہ, ایک چھوٹا سوال میرا ہے, دیکھیں جیسے کہ آپ الاس بخوبی جو بار سننے والے دوست ہیں وہ بھی جانتے ہیں کہ اس وقت بھی نواز شریف کی حکومت نے جو 1.5 سال میں ان سے جو غلطیاں ہوئی ہیں یا ان سے جو انہوں نے جو وعدہ خلافی کیے ہیں یا زیادتی کیے ہیں یا قتل و غارت کی ابھی تک یا جس سٹیج پہ یہ پہنچ چکی ہیں ابھی تک, میں مختصر سے اس کو سوال کو بایا تو بہت بڑا, لیکن میں مختصر یہ کر رہا ہوں کہ اب جو سٹیج ایسا آ چکا ہے کہ جس پہ اگر یہ قادری صاحب اور عمران صاحب اکٹھے ہوئے ہیں اور یہ چیخو چلا رہے ہیں ایف آئی آر کے اور 4 حلقوں کے, وہ اب تو خیر نواز شریف صاحب 4 کیا 50 حلقے بھی کھولنے کو تیار ہیں, ہر بات ماننے کو تیار ہیں, لیکن استعفیٰ دینے کو وہ تیار نہیں ہیں. مجھے یہ بتائیں کہ یہ خود ہی, جیسے کہ ہم پہلے یہ ڈسکسنگ کر چکے ہیں کہ یہ خود ہی انوائٹ کرتے ہیں کہ ان سے جو گورنمنٹ یا جو پبلک یا ان سے جو وعدہ کرتے ہیں, وعدہ خلافی کرتے ہیں اور ان سے یہ کام نہیں چلتا, یہ آرمی کو خود انوائٹ کر رہے ہیں, کیا آپ یہ نہیں سوچتے کہ اب یہ ایسے حالات پھر دوبارہ پیدا کر رہے ہیں کہ جس میں آرمی دوبارہ سٹیپ لے گی؟
0: آپ کی بات بالکل درست ہے شاہ صاحب, اگر یہ شروع میں ہی ریسپانس کرتے, وہ جو کل احسن اقبال صاحب کرائسس اور ریسپانس کی بات کر رہے تھے, تو اگر یہ شروع میں ہی ریسپانس کرتے اپوزیشن کی پارٹیوں کے جو عمران صاحب اور طاہر القادری صاحب کے اعتراضات کو, ان کے احتجاجات کو, تو شاید صورتحال یہاں تک نہ پہنچتی. مسائل کو وقت پر ٹیکل نہ کرنے کی وجہ سے حالات یہاں تک پہنچے ہیں, اور وہی بات اگر پھر آرمی آتی ہے تو یہ سیاست دانوں کی نہلی ہوگی. اگر یہ وقت پر ان مسائل کو ٹیکل کر لیتے اور کوئی سیاسی تصفیہ نکال لیتے تو یہ صورتحال یہاں تک نہیں پہنچنی تھی. لہٰذا ہمیں آرمی کو بھی قصوروار نہیں ٹھہرانا چاہیے کہ وہ ٹیک اوور کر لیتے ہیں, ہم ان پر انگلی اٹھانے سے پہلے اپنے گریبانوں میں جھانکیں کہ ہم مسائل کو حل کرنے کے لیے سیاسی حد تک کہاں تک جاتے ہیں, یا ہم مسائل کو چھیڑتے ہی نہیں. اور ٹھنڈا آپ خود دیکھ سکتے ہیں کہ 14 ماہ میں وزیر اعظم صاحب دوسری بار, 14 ماہ میں جبکہ ملک انتہائی مسائل سے گزر رہا ہے, وہ کبھی پارلیمنٹ میں نہیں آئے, انہوں نے کبھی اسمبلی کو مختلف مسائل پہ اعتماد میں نہیں لیا کہ مختلف مسائل کے متعلق ہماری حکومت کیا پلاننگ کر رہی ہے, ہم کیا کر رہے ہیں, وہ اس قدر سنجیدہ. اگر ان حالات میں خدا نخواستہ آرمی آتی ہے تو اس کے ذمہ دار ایک مرتبہ پھر سیاست دان ہوں گے.
1: شوکت صاحب آپ کا بہت شکریہ.
0: بہت شکریہ, خدا حافظ.
1: سامعین یہ شوکت صاحب تھے جو کہ اپنا نقطہ نظر بیان کر رہے تھے. سامعین ہر آدمی کو اپنی بات کہنے کا حق ہے, ساری بات جمہوریت کی ہے. اب یہاں کی جمہوریت کو دیکھیں تو پاکستان کی جمہوریت کو دیکھیں تو انشاءاللہ ایک وقت آئے گا کہ سارے لوگ سمجھ جائیں گے, کیونکہ ہر چیز جو ہے وہ سامنے لوگوں کے سامنے ہر چیز آ رہی ہے. اب لوگوں نے خود فیصلہ کرنا ہے, صحیح فیصلہ کرنا ہے یا غلط فیصلہ کرنا ہے. تو یہ کیسا, چونکہ ابھی تھوڑی دیر کے بعد گرین کارڈ والے آپ کے لیے پروگرام لے کر آئیں گے, شوکت صاحب کی نظر ایک یہ نغمہ کرتے ہیں گرین کارڈ والوں کی طرف سے.
6: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے.